समय दिउँसोको ठिक 2:30 अनि 21 सेकेन्ड भइरहेछ। श्रोताहरू अहिले सुन्दै हुनुहुन्छ एफएम 103.5 MHz आकाशवाणीको नेपाली प्रसारण सेवालाई। अघिल्लो क्रममा अब हामी प्रस्तुत गरिरहेका छौँ आधुनिक गीतहरू उदय सोताङ अनि मनिला सोताङको आवाजमा। शब्दहरू गणेश थापा मङ्गरको अनि सङ्गीत उदय सोताङकै।

0: बल दिनुभएको छ। प्रधानमन्त्रीले सोशल मीडियामा एक संस्कृत सुभाषित साझा गर्नुहुँदै विश्व अनि विविध संस्कृतिहरूको सम्मान गरिए मानिसहरूबीच विश्वास अनि सहयोगको भावना बढ्ने बताउनुभयो। उहाँले भन्नुभयो यसद्वारा आपसी समझ अनि भाइचारालाई पनि बढावा प्राप्त हुनेछ। सर्वोच्च न्यायालयले आज श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई प्राप्त दानमा कथित वित्तीय अनियमितताहरूको अदालतको निगरानीमा जाँच अनि फोरेन्सिक अडिटको माग रहेको जनहित याचिकामाथि तत्काल सुनवाई गर्नबाट अस्वीकार गरेको छ। न्यायमूर्ति एमएम सुन्दरेश अनि सिल नागुको खण्डपीठले याचिकाको तत्कालिकतामाथि प्रश्न उठाउँदै ग्रीष्मकालीन अवकाशपछि अदालत खुलेपछि याचिकालाई सूचीबद्ध गरिने निर्देश दिएको छ। कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले आज नयाँ दिल्लीको संसद भवनमा राज्यसभा सदस्यको रूपमा शपथ ग्रहण गर्नुभयो। उपराष्ट्रपति अनि राज्यसभा अध्यक्ष सीपी राधाकृष्णनले श्री खड्गेलाई शपथ ग्रहण गराउनुभयो। श्री खड्गे कर्नाटकबाट राज्यसभाको लागि निर्वाचित हुनुभएको हो। यस अवसरमा केन्द्रीय संसदीय कार्य मन्त्री किरेन रिजिजू, स्वास्थ्य मन्त्री जगत प्रकाश नड्डा, वरिष्ठ कांग्रेस नेता सोनिया गान्धी अनि प्रियंका गान्धी उपस्थित थिए। नीट यूजी परीक्षा लिक मामलामा दिल्लीको एक अदालतले आज कांग्रेस केन्द्रीय अन्वेषण ब्यूरो सीबीआईद्वारा जाँच गरिँदै गरेको 10 आरोपीको न्यायिक हिरासत 11 जुलाईसम्म बढाइदिएको छ। आरोपीहरूलाई उनीहरूको पछिल्लो न्यायिक हिरासतको अवधि समाप्त भएपछि भिडियो कन्फरेन्सिङको माध्यमबाट रन्ज एभेन्यू कोर्टमा पेश गरिएको थियो। यसअघि 15 जुनमा रन्ज एभेन्यू कोर्टले 10 आरोपीहरूको न्यायिक हिरासत आजसम्म बढाइदिएको थियो। सीबीआईले हालसम्म यस मामलामा 13 आरोपीलाई गिरफ्तार गरेको छ अनि परीक्षा अघि नीट यूजी प्रश्न पत्रहरूलाई प्राप्त गर्न अनि प्रसारित गर्नमा सामेल एक कथित नेटवर्कको जाँच गरिरहेको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो, अब रहल समाचार। श्री अमरनाथजी यात्रा जम्मू काश्मीरमा 3 जुलाईदेखि सुरु हुन गइरहेको छ। श्री अमरनाथ यात्राका सबै तयारीहरू पूरा गरिसकिएको छ। आकाशवाणी जम्मू संवाददाताको रिपोर्ट अनुसार तीर्थयात्राका आधिकारिक प्रारम्भ अनि सुरक्षा व्यवस्था, काफिलाको आवाजाही अनि समग्र तयारीहरूको आकलनको समीक्षा गरिएको छ। दिल्लीमा घर घर गएर मतदाताहरूलाई मतदाता गणना प्रपत्र विपरीत गर्ने कार्य भोलिदेखि सुरु हुनेछ। दिल्लीको मुख्य निर्वाचन अधिकारी अशोक कुमारले नयाँ दिल्लीमा संवाददाता सम्मेलनमा यो जानकारी दिनुभयो। उहाँले भन्नुभयो कि बुथ स्तरीय अधिकारी बीएलओले भोलिदेखि 29 जुलाईसम्म घर घर गएर मतदाता गणना प्रपत्र विपरीत गर्नुहुनेछ अनि पात्र मतदाताहरूबाट पूर्ण रूपले भरिएको आवेदन पत्र एकत्र गर्नुहुनेछ।
1: जो हमारे लिए डेट है हाउस टू हाउस, जिसमें बीएलओज एक एक घर जाकर सभी इलेक्टर्स को इनुमरेशन फॉर्म डिस्ट्रीब्यूट करेंगे, वो 30 तारीख से शुरू हो जाएगी और 29 जुलाई तक फॉर्म वापसी की भी डेट है। और इसके लिए जो हमारे 13,033 बूथ्स हैं और सभी पे बीएलओज अपॉइंटेड हैं, तो सभी बीएलओज को उनके इनुमरेशन फॉर्म हमने दे दिए हैं, जो कि कल सुबह से अपनी कार्रवाई शुरू कर देंगे। इसके साथ साथ ऑनलाइन फॉर्म भरने की भी सुविधा दी गई है।
0: सरकारले विधिक मापन अधिनियम 2009 अन्तर्गत सुधार सूचना व्यवस्था लागू गरेको छ। यो प्रावधान जनविश्वास अधिनियम 2026 को माध्यमबाट लागू गरिएको छ। यस अन्तर्गत निर्दिष्ट प्रक्रियात्मक अथवा नियामक नियमहरूको पहिलो पटक उल्लङ्घन गर्ने व्यवसायीहरू विरुद्ध दण्डात्मक कार्यवाही अघि उनीहरूलाई आफ्नो भूल सुधार्ने अवसर दिइनेछ। उपभोक्ता मामला मन्त्रालयले बताए अनुसार यस सुधारको उद्देश्य व्यापार सुगमतालाई बढावा दिन, स्वैच्छिक अनुपालनलाई प्रोत्साहित गर्न, अनावश्यक मुद्दाहरूलाई कम गर्न अनि विश्वास आधारित नियामकीय ढाँचालाई सशक्त बनाउनु हो। मन्त्रालय अनुसार नयाँ व्यवस्था अन्तर्गत विधिक मापन अधिकारीले सम्बन्धित संस्थानलाई सुधार सूचना जारी गरी कमीहरूलाई समाप्त गर्नका लागि उचित समय दिनेछन्। यदि निर्धारित अवधिभित्र सुधार गरिए दण्डात्मक अनि कानुनी कार्यवाही गरिने छैन। यद्यपि घरिघरि नियमहरूको उल्लङ्घन, धोकाधड़ी अनि उपभोक्ता हितहरूलाई प्रभावित गरिएको मामलामा कडा कार्यवाही गरिनेछ। मध्य गुजरात क्षेत्रमा केन्द्रित दुई दिवसीय भाइब्रेन्ट गुजरात क्षेत्रीय

0: सम्मेलनको आज बडोदरा स्थित जीएसएफसी विश्वविद्यालयमा प्रारम्भ भएको छ। सम्मेलनको उद्घाटन गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल अनि केन्द्रीय आवास एवं शहरी मामलाहरू एवं विद्युत मन्त्री मनोहर लालको उपस्थितिमा भयो। यस अवसरमा केन्द्रीय मन्त्री मनोहर लालले औद्योगिक विकासलाई गति दिनमा विद्युत क्षेत्रको महत्वपूर्ण भूमिकामाथि प्रकाश पार्नुभयो। मौसम विभागले भोलिसम्म पश्चिम बंगालको तराई क्षेत्र अनि सिक्किममा तीव्र वर्षा हुने अनुमान व्यक्त गरेको छ। अरूणाचल प्रदेश, असम, मेघालय, केरलम अनि माहेमा आगामी बुधबारसम्म तीव्र वर्षाको सम्भावना व्यक्त गरेको छ। आगामी 3-4 दिनमा दक्षिण पश्चिम मनसुनको उत्तरी अरब सागरका केही भागहरू, गुजरात, मध्यप्रदेश, छत्तीसगढ, झारखण्ड, बिहार, उत्तर प्रदेश अनि उत्तराखण्डका केही भागहरूमा यस्तै मौसम बनिरहने सम्भावना रहेको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकचोटि। राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा यस वर्षको दोस्रो रक्षा अलङ्करण समारोहमा वीरता पुरस्कार प्रदान गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो 3 दिवसीय सेसल्स यात्रा सफलतापूर्वक पूरा गर्नुभएपछि स्वदेशको लागि प्रस्थान गर्नुभएको छ। सर्वोच्च न्यायालयले आज श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई प्राप्त दानमा कथित वित्तीय अनियमितताहरूको अदालतको निगरानीमा जाँच अनि फोरेन्सिक अडिटको माग रहेको जनहित याचिकामाथि तत्काल सुनवाई गर्नबाट अस्वीकार गरेको छ। श्री अमरनाथ जी यात्रा जम्मू काश्मीरमा 3 जुलाईदेखि सुरु हुन गइरहेको छ। र मौसम विभागले भोलिसम्म पश्चिम बंगालको तराई क्षेत्र अनि सिक्किममा तीव्र वर्षा हुने अनुमान व्यक्त गर्नु गरेको छ। समाचार अहिलेलाई पूरा भयो। अघिल्लो समाचार लिएर 3:15
1: गोविन्द छेत्रीको आवाजमा।

नमस्कार श्रोतागण, अब सुन्नुहोस् समसामयिक समीक्षा। विषय छ प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मन की बात कार्यक्रमको 135 संस्करणमा साझा गर्नुभएका सफलताका केही रोचक कथाहरू। आलेख हो, विदेश सेवा डेस्क, आकाशवाणी समाचार एकांश नयाँ दिल्लीको, अनि अनुवाद तथा वाचन अशोक चौरसियाको। मन की बात को यो 135 संस्करण में प्रधानमंत्री नरेन्द्र मोदी ने राष्ट्र र राष्ट्र का नागरिक का सफलता का केही रोचक कथा साझा गर्नुभयो। श्री मोदी ने साल 2026 को लगभग 6 महीना बीतीसक्यो र यस अवधि देश ने उल्लेखनीय उपलब्धि हासिल गरेको उल्लेख गर्नुभयो। केवल एक साता अघि उहाँले भारतीय नौसेना जहाजहरू आईएनएस दुनागिरी, आईएनएस संशोधक, आईएनएस अग्रयलाई भारतीय नौसेनाको बेडामा सामेल गर्ने कार्यक्रममा आफू सहभागी बनेको उल्लेख गर्नुभयो, जुन जहाजहरूको डिजाइनदेखि लिएर कमिसनिङसँग पूर्ण स्वदेशी थियो। उहाँले यसै जुन महिनामा उड्डयन क्षेत्रमा पनि देशले ठूलो सफलता हासिल गरेको उल्लेख गर्दै भारतमा निर्मित स्वदेशी C-295 विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक पूरा गरेको उल्लेख गर्नुभयो र भारतमा यस्ता 40 विमानहरूको निर्माण हुन गइरहेको उल्लेख गर्नुभयो। उहाँले सूक्ष्म, साना र मध्यम उद्यमहरू र एरो स्पेस क्षेत्रमा दुवैले नयाँ बल प्राप्त गरिरहेको उल्लेख गर्नुभयो। रोजगारीका अवसरहरू बढिरहेका छन् अनि आत्मनिर्भर भारतको दृष्टिकोणले गति लिइरहेको उल्लेख गर्नुभयो। जुन महिनामा डीआरडीओले स्वदेशी क्रूज मिसाइलको सफलतापूर्वक परीक्षण गरेको उल्लेख पनि गर्नुभयो। प्रधानमन्त्रीले 21 जुन अन्तर्राष्ट्रिय योग दिवसको उल्लेख गर्दै भन्नुभयो, यसपालि विश्वभरि 2500 भन्दा बढी स्थानहरूमा अन्तर्राष्ट्रिय योग दिवसहरू पालन गरियो। उहाँले विश्व योगासन च्याम्पियनसिप अहमदाबादमा आयोजित गरिएको उल्लेख गर्नुभयो, जहाँ भारतले 102 स्वर्ण पदक सहित 114 पदक जितेको थियो। भारत शीर्ष स्थान अगोटेको थियो। श्री मोदीले यो उत्कृष्ट प्रदर्शनका लागि सबै भारतीय खेलाडीहरूलाई बधाई पनि दिनुभयो। प्रधानमन्त्री मोदीले विशेष उल्लेख गर्दै भन्नुभयो, कुनै पनि राष्ट्रको आत्मा त्यस देशका जनता हुन्। जब कुनै महान राष्ट्रका जनताले संकल्प गर्छन्, कसैले पनि तिनीहरूलाई आफ्नो लक्ष्यमा पुग्नबाट विचलित गर्न सक्दैनन्। प्रधानमन्त्रीले एउटा घटना साझा गर्दै भन्नुभयो, हाम्रो देशमा जन्मदिन, विवाह र अन्य उत्सवहरूसँग बाँडिन्छ तर अरूलाई उपहार दिइन्छ। महाराष्ट्रको नान्देड जिल्लाको बहादुरपुरा गाउँको पेटकर परिवारले आफ्नो विवाहको अवसरमा 3500 व्यक्तिहरूलाई 1,00,000 दुर्घटना बिमा गरिदिएको विशेष उल्लेख पनि गर्नुभयो। पश्चिम एसियाका घटनाहरूको बेला श्री मोदीले देशका नागरिकहरूसित सुन नकिन्ने र विदेशमा छुट्टीहरू मनाउन नजाने अनुरोध गरेकोलाई देशका मानिसहरूले पालन गरेकोमा प्रसन्नता व्यक्त

गर्नुभयो। कार पुलिङ गरी मेट्रो बस सेवाको प्रयोग गर्ने आग्रह गरेकोलाई पनि मानिसहरूले पालन गरेकोमा सबैलाई सहभागिता दिएकोमा शुभकामना र बधाई दिनुभयो। उहाँले भन्नुभयो, अन्धविश्वास हजारौँ वर्षदेखि चलिआएको एउटा पुरानो घटनाक्रम हो र असमको हर्गिला चराबारे यस्तै एउटा अन्धविश्वासको धारणा थियो, जुन एक दुर्लभ चरा हो र यसले हामीलाई हाम्रो परिवेश सफा राख्नुमा मद्दत गर्दछ।

सुरुमा प्रमुख समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा आयोजित दोस्रो रक्षा अलङ्करण समारोहमा वीरता पुरस्कार प्रदान गर्नुभएको छ। राज्य विधानसभामा समान नागरिक संहिता युसिसीसित सम्बन्धित विधेयक राज्य सरकारले आज पेश गरेन। राज्य विधानसभाले आज अन्य पछाडिएका वर्ग ओबिसी आरक्षणसित जडित कानूनहरूमा संशोधन गर्ने दुई महत्वपूर्ण विधेयकहरूलाई पारित गरेको छ। सिलगढी शहरमा अवैध होर्डिङ्स विरुद्ध आजदेखि सिलगढी नगर निगमले कडा कारवाही सुरु गरेको छ अनि मौसम विभागले उत्तर बङ्गालमा वर्षाको चरण लगातार जारी रहने सम्भावना व्यक्त गरेको छ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा आयोजित दोस्रो रक्षा अलङ्करण समारोहमा वीरता पुरस्कार प्रदान गर्नुभयो। यस अवसरमा उपराष्ट्रपति सीपी राधाकृष्णन, रक्षा मन्त्री राजनाथ सिंह, अन्य केन्द्रीय मन्त्रीहरू अनि सशस्त्र बलका वरिष्ठ अधिकारीहरू पनि उपस्थित थिए। यो पुरस्कार सशस्त्र बलहरू, केन्द्रीय सशस्त्र पुलिस बलहरू

0: अन्य सुरक्षा एजेन्सीका कर्मीहरूद्वारा असाधारण वीरताको कार्यलाई मान्यता दिनका लागि दिइन्छ। यो पुरस्कारले जम्मू काश्मीर पूर्व उत्तर अनि देशका सीमाहरूमा आतंकवाद उग्रवाद अनि शत्रुतापूर्ण खतराहरू विरुद्ध भारतको निरन्तर लडाईलाई दर्शाउँदछ। यसको साथै विमानन समुद्री अभियानहरू अनि मानवीय मिसनहरूमा असाधारण साहसका कार्यहरूलाई पनि मान्यता दिइन्छ। राज्य विधानसभामा समान नागरिक संहिता युसिसीसित सम्बन्धित विधेयक आज पेश गरिने चर्चा भए तापनि राज्य सरकारले यो विधेयक आज पेश गरेन। प्रस्तुत छ एक रिपोर्ट।
1: विधानसभा सूत्र अनुसार राज्य सरकारले यस विषयमा पहिला एक उच्च स्तरीय समितिको गठन गर्नेछ। समितिको सिफारिस अनि रिपोर्टको आधारमा पछिबाट यो विधेयकलाई विधानसभामा ल्याउने निर्णय गरिनेछ। आज राज्य विधानसभाको बजट सत्रको पहिलो चरण समाप्त भएको छ, जबकि दोस्रो चरण आगामी 7 जुलाईदेखि सुरु हुनेछ। विधेयक दोस्रो चरणमा पेश गरिनेछ अथवा छैन भने अन्तिम निर्णय कानून विभागले गर्नेछ। उल्लेखनीय छ, समान नागरिक संहिता लागू गर्न अघि भाजपा शासित अन्य राज्यहरूमा पनि उच्च स्तरीय समितिहरूको गठन गरिएको थियो। उत्तराखण्ड गुजरात अनि आसाममा युसिसी लागू गरिन अघि विधेयकको प्रारूप तयार गर्नका लागि समितिहरू बनाइएको थियो। यो कानून लागू भएमा विवाह सम्बन्ध विच्छेद सम्पत्तिको उत्तराधिकार जस्ता नागरिक मामलाहरूमा सबै धर्मका नागरिकहरूका लागि समान नियम लागू हुनेछ। साथै यसले बहुविवाह र बाल विवाह रोक्ने कडा व्यवस्था गर्ने दावी गरिएको छ। आकाशवाणी समाचार खरसाङबाट स्नेहा थामी।
0: राज्य विधानसभाले आज अन्य पछाडिएका वर्ग आरक्षणसित जडित कानूनहरूमा संशोधन गर्ने दुई महत्वपूर्ण विधेयकलाई पारित गरेको छ। यस अवधि ऋतव्रत ब्यानर्जीको नेतृत्वमा रहेको विपक्ष साथै ममता ब्यानर्जी गुटका विधायकहरूले पनि सदनबाट वकआउट गरे। कुल 186 विधायकहरूले विधेयकको पक्षमा भोट गरे, जबकि 17 विधायकले विरोधमा भोट गरे। यी विधेयकहरू पारित हुन साथै राज्यमा ओबीसी आरक्षणको संरचनालाई 17%देखि घटाएर 7% गरिएको छ। यो संशोधन कलकत्ता उच्च न्यायालयको निर्देश अनुरूप गरिएको बताइएको छ। यसको साथै ओबीसी श्रेणीहरूको पुनर्गठन पनि गरिएको छ। विधानसभामा पेश गरिएका यी विधेयकहरूमा पश्चिम बङ्गाल पछाडिएका वर्ग सेवा अनि पदहरूमा रिक्त स्थानहरूको आरक्षण संशोधन विधेयक 2026 तथा पश्चिम बङ्गाल पछाडिएका वर्ग आयोग संशोधन विधेयक 2026 सामेल छन्। यी दुवै विधेयकलाई पछाडिएका वर्ग विकास मन्त्री गौरी शंकर घोषले सदनमा पेश गर्नुभएको थियो। तृणमूल कंग्रेस सांसद अभिषेक ब्यानर्जीको आँखाको चिकित्साका लागि विदेश जाने अनुमति सम्बन्धी याचिकामाथि तत्काल सुनवाई गराउने मागलाई कलकत्ता उच्च न्यायालयले एक पटक फेरि खारेज गरिदिएको छ। न्यायालयले स्पष्ट पारेको छ कि मामिलाको सुनवाई निर्धारित प्रक्रिया अनुसार नै सूचीबद्ध भएपछि गरिनेछ। आज सोमबार अभिषेक ब्यानर्जीको तर्फबाट अधिवक्ता आयन भट्टाचार्यले न्यायमूर्ति सौगत भट्टाचार्यको पीठ समक्ष मामिलाको उल्लेख गर्नुहुँदै शीघ्र सुनवाईको अनुरोध गरेका थिए। यद्यपि न्यायालयले यस अनुरोधलाई अस्वीकार गर्दै मामिलाको सुनवाई सूचीबद्ध क्रम अनुसार नै हुने बताएको छ। उल्लेखनीय छ, अभिषेक ब्यानर्जी आँखाको उपचारका लागि विदेश जान चाहन्छन्। सिलगढी शहरमा अवैध होर्डिङ्स विरुद्ध आजदेखि सिलगढी नगर निगमले कडा कारवाही सुरु गरेको छ। उल्लेखनीय छ, लामो समयदेखि शहरका विभिन्न सडकहरूमा कुनै अनुमति बिना धेरै विज्ञापन एजेन्सीहरूद्वारा होर्डिङ्सहरू लगाइएको अनि सरकारको राजस्वलाई नोक्सान पुर्याएको शिकायतहरू प्राप्त भइरहेको थियो।
2: यी होर्डिङहरूका लागि नगर निगमबाट अनुमति नलिएको आरोप छ। यस अन्तर्गत नगर निगमले शहरका विभिन्न क्षेत्रहरूमा लगाइएको अवैध होर्डिङहरूको सूची तयार गरी यी होर्डिङहरूलाई हटाउने अभियान सुरु गरेको छ। आज सेवक रोड स्थित एक सपिङ मल अघि लगाइएको ठूलो अवैध होर्डिङलाई हटाइएको छ। यसका साथै आज शहरका अन्य भागहरूमा पनि अभियान चलाएर धेरै अवैध होर्डिङहरू हटाइएको खबर प्राप्त भएको छ। अभियानको अवधि नगर निगम आयुक्त वीर विक्रम राय स्वयं उपस्थित रहेको बताइएको छ। उहाँको निगरानीमा नगर निगमका कर्मचारीहरूले होर्डिङहरू हटाएको पनि बताइएको छ। नगर निगम अनुसार शहरमा रहेका सबै अवैध होर्डिङहरूको पहिचान गरिँदैछ, जसलाई चरणबद्ध तरिकाले हटाइनेछ। निगमले स्पष्ट पारेको छ कि बिना अनुमति कुनै पनि होर्डिङ लगाइने अनुमति हुने छैन। यसका साथै नियमहरूको उल्लङ्घन गर्नेहरू विरुद्ध कानुनी कार्यवाही गरिने पनि नगर निगमले बताएको छ। आकाशवाणी खरसाङ समाचारको निम्ति दिव्यतम अधिकारी।
0: समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR News खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।

0: अब रहल समाचार। आज असार 15 हो। कृषकहरूले धान रोप्दै दही चिउरा लगायतका आहारहरू खाएर यस दिन मनाउने गर्छन्। देश विदेशमा खेतमा धान रोपेर यस दिन मनाउँछन् भने दार्जिलिङ जिल्ला अन्तर्गत रिम्बिक लोदमा समष्टिका चालकहरूले भने आज सडकमा धान रोपेर यो दिन मनाए। विशेष रिम्बिकदेखि दार्जिलिङसम्म पुग्ने सडक बीच मानेभन्ज्याङ क्षेत्रमा चालकहरूले बिहानदेखि नै धान रोपेर सम्बन्धित विभागको ध्यान आकर्षण गरेका छन्। यो सडक रिम्बिक लगायत वरिपरिका गाउँहरूको निम्ति लाइफलाइन मानिन्छ भने सडकको अवस्था एकदमै जीर्ण रहेको छ, जसकारण चालक तथा यात्रीहरूले दिनहुँ समस्या भोगिरहेका छन्। यस्तोमा आज सडक बीच धान रोपेर सांसद राजु विष्ट, विधायकहरू, जिटिए, रामाम हाइड्रो प्रोजेक्ट लगायत सम्बन्धित विभागहरूको ध्यान आकर्षण गराउँदै चाँडोभन्दा चाँडो यो सडक सही रूपमा मर्मती गरिदिने अपिल गरेका छन्। गोर्खा राष्ट्रिय नारी संगठन केन्द्रीय समिति तथा गोर्खा राष्ट्रिय नारी संगठन दार्जिलिङ ब्रान्च कमिटीको संयुक्त आयोजनामा आज गोर्खा समुदायको मौलिक सांस्कृतिक पर्व असार 15 गुरामुमो केन्द्रीय कार्यालयमा विशेष कार्यक्रमका साथ उल्लासपूर्ण रूपमा मनाइएको छ। कार्यक्रमको अवसरमा गुरामुमोका संस्थापक अध्यक्ष सुभाष घिसिङको तस्विरमा दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो। त्यसपछि सहभागीहरूले परम्परा अनुसार दही चिउराको टीका लगाई सामूहिक रूपमा दही चिउरा ग्रहण गर्दै असार पन्ध्र पर्व मनाएका थिए। दार्जिलिङ गोर्खा हिल ब्याडमिन्टन एसोसिएसनको वार्षिक साधारण सभा आज दार्जिलिङ स्थित जिमखाना क्लबमा सम्पन्न भयो। सभाले 2029 सम्मका लागि नयाँ कार्य समिति सर्वसम्मत रूपमा गठन गरेको छ। सभामा उपस्थित सदस्यहरूले दार्जिलिङ पहाडी क्षेत्रमा ब्याडमिन्टन खेलको विकास, खेलाडी उत्पादन तथा प्रतियोगिताहरूलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। मौसम विभागले उत्तर बङ्गाल लगातार भारी वर्षासित जुझिरहेको तथा दक्षिण बङ्गालमा हल्कादेखि मध्यम वर्षा बीच केही जिल्लाहरूका लागि आँधी अनि वज्रपातको चेतावनी जारी गरेको छ। उत्तर बङ्गालमा वर्षाको चरण लगातार जारी रहने सम्भावना विभागले व्यक्त गरेको छ। उत्तर बङ्गालका सबै जिल्लाहरूमा अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा साथै धेरै क्षेत्रहरूमा भारी वर्षा हुन सक्नेछ। फिफा विश्वकपको राउन्ड अफ 32 नकआउट चरणको दोस्रो चरणमा भारतीय समयअनुसार आज राति 10:30 ब्राजिल अनि जापान बीच रोमाञ्चक म्याच हुनेछ। यो समाचार युट्युबमा @AIR कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा आयोजित दोस्रो रक्षा अलङ्करण समारोहमा वीरता पुरस्कार प्रदान गर्नुभएको छ। राज्य विधानसभामा समान नागरिक संहिता UCC-सित सम्बन्धित विधेयक राज्य सरकारले आज पेश गरेन। राज्य विधानसभाले आज अन्य पछाडिएका वर्ग OBC आरक्षणसित जडित कानुनहरूमा संशोधन गर्ने दुई महत्वपूर्ण विधेयकहरूलाई पारित गरेको छ। सिलगढी शहरमा अवैध होर्डिङ्स विरुद्ध आजदेखि सिलगढी नगर निगमले कडा कारवाही सुरु गरेको छ अनि मौसम विभागले उत्तर बङ्गालमा वर्षाको चरण लगातार जारी रहने सम्भावना व्यक्त गरेको छ। प्रादेशिक समाचार अहिलेलाई पूरा भयो। 7:50 अर्को समाचार श्रृङ्खला लिएर उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोला आकाशवाणी।
1: हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौँ FM 103.5 MHz। श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी दार्जिलिङ FM 102.2 MHz अनि मोबाइल एप न्युज अन AIRमा पनि हामी उपलब्ध छौँ र समय यस बेला बेलुकीको 7:00 रहेछ।
2: धमिलो छ, यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: 2nd Mile विशाल सिनेमा हल पिछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090।
1: अब आउनुहोस् अघिल्लो क्रममा प्रस्तुत गरिरहेछौ एक विशेष कार्यक्रम।

सूत्रहरूलाई ज्ञात भए अनुसार हालैमा भारतले SAFF साफ महिला च्याम्पियनसिप 2026 को फाइनलमा बङ्गलादेशलाई 3-1 गोलको अन्तरले पराजित गर्दै छैटौँ पटक उपाधि जित्न सफल बन्न पुगे। 7 वर्षपछि उपाधि पुनः आफ्नो नाममा लेखाउँदै भारतीय महिला फुटबल टोलीले दक्षिण एसियाली फुटबलमा आफ्नो प्रभुत्व पुनर्स्थापित गरेको छ। भारतलाई साफ महिला फुटबल च्याम्पियनसिपको उपाधि दिलाउने मुख्य प्रशिक्षक तथा खरसाङ अनि समस्त पहाडका गौरव क्रिस्पिन छेत्रीलाई आइतबार 28 जुन खरसाङ स्थित राजराजेश्वरी हलमा एउटा भव्य सम्मान समारोह बीच अभिनन्दन एवं सम्मान जनाइयो। कार्यक्रमको आयोजना UKFC फुटबल क्लबले गरेका थिए। आउनुहोस् यसै कार्यक्रम सम्बन्धी एउटा रेडियो रिपोर्ट तपाईँहरूको समक्षमा प्रस्तुत गर्दैछु।

0: हालै सम्पन्न स्याफ महिला च्याम्पियनसिपमा भारतलाई उत्कृष्ट प्रदर्शन सहित उपाधि दिलाएपछि आफ्नो जन्मथलो फर्किनुभएका प्रशिक्षक क्रिस्पिन छेत्रीलाई स्थानीय खेलप्रेमी, विभिन्न सामाजिक संस्था तथा वर्तमान खेलाडी, प्रशिक्षक र सर्वसाधारणले न्यानो स्वागत गर्दै उक्त कार्यक्रममा सम्मान व्यक्त गरेका थिए। हामीले यस कार्यक्रम सम्बन्धी कार्यक्रम आयोजन गर्नुहुने आयोजक टोलीसँग यस कार्यक्रम सम्बन्धी जानकारी लिने प्रयास गर्यौं।
1: नमस्ते, म चिराग तिवारी, म युकेएफसीको जोइन्ट सेक्रेटरी, साथसाथै म युकेएफसीको स्पोक्स पर्सन पनि हो। र आज हामी राजराजेश्वरी हल खरसाङमा उपस्थित रहेको छौँ र हामी युनाइटेड खरसाङ फुटबल क्लबको तर्फबाट आज हाम्रा इन्डियन वुमेन्स फुटबल टिमका हेड कोच श्री क्रिस्पिन छेत्री, जो हालैमा स्याफ यानि कि साउथ एसियन फुटबल फेडरेसन वुमेन्स च्याम्पियन बन्न सफल बनेका छन् र उहाँकै अन्डरमा जुन चाहिँ पाराले हाम्रो भारत देशले सफलता प्राप्त गर्यो आफ्टर 7 इयर्स, 7 वर्षको बादमा यो स्याफ च्याम्पियन फेरि बन्न पुगेको छ। र त्यसैको शुभ उपलक्ष्यमा र उहाँ अहिले जुन खरसाङको आफ्नो घरमा आइपुग्नु भएको छ र त्यसैको उपलक्ष्य मिलाएर र कारण जो क्रिस्पिन छेत्री हुनुहुन्छ उहाँ चाहिँ हाम्रो युनाइटेड खरसाङ फुटबल क्लब युकेएफसीका पूर्व खेलाडी पनि हुनुहुन्छ र बादमा गएर यहाँबाटै गएर उहाँले ठुल्ठुलो क्लब्सहरू जस्तै मोहन बगान, टलीगन्ज अग्रगामी, त्यसरी नै युनाइटेड एससी, त्यस्ता ठुल्ठुला क्लब्समा खेल्नुभयो र उहाँ अन्डर 19 र युथ क्लब इन्डियाको टिमबाट पनि उहाँ मरिसियस, श्रीलङ्काहरू पनि उहाँ पुगिसक्नु भएको छ र बादमा उहाँको करियर जुन चाहिँ कोचिङको करियर थियो त्यो करियरमा पनि उहाँ एकदमै सफलतापूर्वक अहिले हिँडिराख्नु भएको छ र विभिन्न क्लब्सहरूलाई उहाँले कोच गरे पश्चात एआइएफएफले उहाँलाई इन्डियाको वुमेन्स टिमको हेड कोच नियुक्त गरिएको थियो र सोही अनुरूप उहाँले पनि एकदमै राम्रो पर्फर्मेन्स दिनुभयो र उहाँको कोचिङको अन्डरमा हाम्रो वुमेन्स टिम च्याम्पियन पनि हुनुभयो र त्यसैको हामीले एउटा मनाउनुको निम्ति उहाँलाई हामीले एउटा फेलिसिटेसन दिनको निम्ति आजको यस कार्यक्रमको आयोजना गरेको छौँ र आज यहाँ धेरै सङ्घ संस्था, स्पोर्ट्स क्लब अनि हाम्रा युकेएफसीका पूर्व खेलाडीहरू, अफिसियल्सहरू उहाँहरूको प्रेजेन्समा
2: आकाशवाणी सिलगढी अनुष्ठान सुनछेन मिडिया मुइब 41.9 मिटर अर्থাৎ 700 কিলোহার্টজে এবং নিউজ অন এআইআর অ্যাপে। এখন শুরু হচ্ছে হিন্দি ছায়াছবির গানের অনুষ্ঠান। প্রথম গানটি গেয়েছেন বিশাল মিশ্র, চলচ্চিত্র গ্রাউন্ড জিরো।

0: विरुद्ध भारतले गरिरहेको प्रयासका साथै हवाई समुद्री तथा मानवीय उद्धार अभियानमा देखाएको साहसलाई पनि सम्मान गरेका छन्। यसअघि राष्ट्रपति मुर्मूले यही महिनाको 8 तारिक रक्षा अलङ्करण समारोहको पहिलो चरण पनि वीरता पदक प्रदान गर्नुभएको थियो। उपराष्ट्रपति तथा राज्यसभा अध्यक्ष सीपी राधाकृष्णद्वारा आज नयाँ दिल्ली स्थित संसद भवनमा आयोजित कार्यक्रममा राज्यसभाका नवनिर्वाचित तथा पुननिर्वाचित 8 जना सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो। शपथ लिने सदस्यहरूमा कर्नाटक, पंजाब, गुजरात, राजस्थान, मणिपुर र महाराष्ट्रबाट निर्वाचित तथा पुननिर्वाचित सदस्यहरू रहेका छन्। यस अवसरमा राज्यसभाका उपसभापति, संसदीय मामिला मन्त्री किरण रिजिजू तथा सदनका नेता एवं स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डा पनि उपस्थित हुनुहुन्थ्यो। प्रधानमन्त्री नरेन्द्र मोदी वातावरण संरक्षण तथा दिगो विकासमा नेतृत्वदायी योगदानका लागि सेसल्सको सर्वोच्च नागरिक सम्मान गार्डियन अफ द ब्लू होराइजनबाट सम्मानित हुनुभएको छ। सेसल्सका राष्ट्रपति प्याट्रिक हेर्मिनले उहाँलाई उक्त सम्मान प्रदान गर्नुभएको हो। सम्मान ग्रहणपछि प्रधानमन्त्री मोदीले यसलाई जलवायु परिवर्तन विरूद्ध संघर्षरत सबै राष्ट्रियलाई समर्पित गर्नुभयो। यसैबीच प्रधानमन्त्री मोदी 3 दिने सफल सेसल्सको भ्रमण सम्पन्न गरी आज भारत फर्किनु भएको छ। भ्रमणको अन्तिम दिन उहाँले भिक्टोरिया स्थित नविस्काटी विनेगर मन्दिरमा पूजा अर्चना गर्नुका साथै भारतीय समुदायसँग भेटघाट गर्नुभयो। त्यसपछि उहाँले फिस पार्कमा रहेको महात्मा गान्धी शालिगमा पुष्पाञ्जली अर्पण गर्नुभयो। केन्द्रीय गृहमन्त्री अमित शाहले आज नयाँ दिल्लीमा हरियाणा र राजस्थान बीच जल बाँडफाँड सम्बन्धित सम्झौता हस्ताक्षर गर्ने विषयमा आयोजित उच्च स्तरीय बैठकको अध्यक्षता गर्नुभयो। बैठकमा केन्द्रीय जलशक्ति मन्त्री सीआर पाटिल, हरियाणाका मुख्यमन्त्री नायब सिंह सैनी तथा राजस्थानका मुख्यमन्त्री भजनलाल शर्मा पनि उपस्थित हुनुहुन्थ्यो। यस अवसरमा केन्द्रीय जलशक्ति मन्त्री सीआर पाटिलले यस सम्झौताले जल व्यवस्थापनलाई थप प्रभावकारी बनाउने बताउनुभयो। उहाँले थप भन्नुभयो,
1: इस परियोजना के अंतर्गत हथनीकुंड बेरा से पश्चिमी यमुना शहर के माध्यम से भूमिगत पाइपलाइन द्वारा मानसून के दौरान राजस्थान को उसके हिस्से का जल उपलब्ध कराया जाएगा, जिससे चूरू, सीकर, झुंझुनू तथा राजस्थान के अन्य जल संकटग्रस्त क्षेत्रों को पेयजल की आवश्यकताओं की दीर्घकालिक पूर्ति सुनिश्चित होगी।
0: केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सीबीएसईले 3 भाषा नीति सम्बन्धित नयाँ निर्देशन जारी गरेको छ। बोर्डका अनुसार हाल कक्षा 10 मा अध्ययनरत विद्यार्थीहरूलाई नयाँ भाषा नीति लागू हुने छैन। त्यसै गरी अहिले कक्षा 7, 8 र 9 मा अध्ययन गरिरहेका विद्यार्थीहरूले कक्षा 10 मा पुग्दा तेस्रो भाषाको बोर्ड परीक्षा दिनुपर्ने छैन। सीबीएसईले कक्षा 7, 8 र 9 का ती विद्यार्थीहरू जसले पहिले नै 2 वटा विदेशी भाषा छनौट गरेका छन् उनीहरूले ती भाषा अध्ययनलाई निरन्तरता दिन पाउने र त्यसैसँगै एउटा भारतीय मातृभाषा पनि अध्ययन गर्नुपर्ने जनाएको छ। बोर्डले कक्षा अनुसार आवश्यक अध्ययन सामग्री समयमै उपलब्ध गराइने पनि जनाएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। रक्षा मन्त्री राजनाथ सिंहले आज नयाँ दिल्लीमा रक्षा अनुसन्धान तथा विकास संगठन डीआरडीओका लागि आर्थिक अधिकार प्रतियोजना 2026 डीएफपी 2026 सार्वजनिक गर्नुभएको छ। यस अवसरमा उहाँले नयाँ व्यवस्थाले रक्षा अनुसन्धान तथा विकास परियोजनालाई छिटो, प्रभावकारी र उत्तरदायी बनाउँदै स्वदेशमै विकसित प्रविधि तथा प्रणालीलाई सशस्त्र सेना शीघ्र प्रयोगमा ल्याउन सहयोग पुग्ने बताउनुभयो। उहाँले यो व्यवस्थाले आत्मनिर्भर भारत अभियानलाई थप सुदृढ बनाउँदै रक्षा क्षेत्रमा आत्मनिर्भरता बढाउने विश्वास पनि व्यक्त गर्नुभयो। रक्षा मन्त्रालयका अनुसार डीएफपी 2026 ले रक्षा विभागका विभिन्न तहमा कार्य सम्पादन क्षमता बढाउनुका साथै परीक्षण, मूल्याङ्कन र अन्य आवश्यक कार्यका लागि वित्तीय व्यवस्थालाई थप प्रभावकारी बनाउनेछ। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले आज नयाँ दिल्लीमा समग्र शिशु बाल स्वास्थ्य कार्यक्रम